0: पाखरीबास एफएम समय सूचक यो पाखरीबास एफएम को समय हो अहिले बिहानको 7 बज्यो।
1: श्रोताहरू अब हामी प्रस्तुत गर्दैछौ देशभक्तिका गीतहरू।

समय अरुण उपत्यका भित्रको एउटा अलग्गै पहिचान, आर्थिक समृद्धि र समाज रूपान्तरणको आभास पाखरीवास र त्यसको पहिचान स्वरूप सञ्चालन गरिएको पाखरीवास एफएम 104 मेगाहर्ज।

एक बजेर 23 मिनटसम्म सूर्ययोग, 60 घडी अहोरात्रा, भद्राकरण 48 घडी 11 पला आज आनन्दजीमा शुभयोग रहेको छ। आजको दिनमानको समय 34 बिहान सूर्य उदय 5 बजेर 11 मिनट जाँदा भयो, साँझ सूर्यास्त 6 बजेर 53 मिनट जाँदा रहनेछ। यतिखेर पूर्णिमा व्रत आज रहेको छ। सूर्य उदयमा आज चतुर्दशी भए तापनि पूर्णिमाको व्रत भने आज हो, भोलि पूर्णिमा तिथि रहेको छ। कसैलाई पनि त्यस्तो मनमा दुविधा नहोस् भनेर हामीले तपाईँलाई जानकारी गराइसकेका छौं। तपाईँहरू ढुक्क भएर आजको दिनमा तपाईँहरूले आजैको दिनलाई पूर्णिमा मान्नुहोला र आजबाट पूर्णिमाको आज व्रत लिनुहोला है। नयाँ व्रत लिनलाई तयारी गर्दै हुनुहुन्छ भने चाहिँ मिल्दैन, ध्यान दिनुहोला ल। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं। अब पालो रहेको छ ग्रह गोचरको, सूर्य वृष राशिमा हुनुहुन्छ, चन्द्रमा वृश्चिक राशिमा, मंगल मेष राशिमा रहनु भएको छ, बुध मिथुन राशिमा, बृहस्पति मिथुन राशिमा, शुक्र मिथुन राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशिमा र केतु भने सिंह राशिमा आजका ग्रहहरूबाट संकेत देख्न पुग्यो। अब यति जानकारी सहित कार्यक्रममा राशिफल तर्फ हामी लागिहाल्छौ, किनभने राशिफल तपाईँको लागि अनिवार्य छ। राशिफल तपाईँले बताउँछौ तर तपाईँले ध्यान दिनुहोला, राशिफल तपाईँको लागि हामी एकदम सटिकमा तपाईँलाई बुझ्ने भाषामा बोलिरहेका छौं, व्यावहारिक भाषामा शब्द प्रयोगहरू गरिरहेका छौं। यतिखेर भने कार्यक्रममा ढिलो नगरिकन प्रस्तुत गर्छु तपाईँका राशिले के भन्छ आजका मेष आदिबार राशिफल यस प्रकार रहेको छ। सबैभन्दा पहिलो राशि मेष राशि हुनेको लागि

0: मा सफलता मिल्नेछ। अलिकति आठौं चन्द्रमाले कहिले काहीँ स्वास्थ्यमा समस्या ल्याउँदा मन अलिकति नरमाइलो लाग्ने योग देखिन्छ। मान सम्मानमा पनि वृद्धि राशिमा संकेत छ। लामो दूरीको यात्राहरूमा सहज हुन्छ। मन परेका व्यक्तिहरूसँग भेटघाट रहनेछ। काममा सफलता मिल्ने युग छ, तर अलिकति केही विशेष काम परेमा तपाईँको लागि केही कमजोरी भने राशिबाट संकेत देख्न सकिन्छ। मिथुन राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सफलता मिल्छ। लामो दूरीको यात्रामा सहज हुन्छ। स्वास्थ्यमा सुधार हुनुका साथसाथमा पठन पाठनमा पनि राम्रो गति राशिबाट संकेत छ। गर्दै आएका हरेक कामबाट सफलता मिल्ने युग देखिन्छ। कर्कट राशिको लागि यतिखेर चन्द्रमाको गतिमा हेर्दा पाँचौं घरमा रहेको छन् भने उन्नति र प्रगति विद्यार्थी वर्गको लागि पठन पाठनमा साहित्यिक क्षेत्रमा लेखनको क्षेत्रमा आजको दिन शुभ र मंगलकारक युग देखिन्छ। सिंह राशि हुनेको लागि दैनिक काममा सफलता मिल्नुको साथसाथमा कृषि र पशु चौपायबाट मनकै धनार्जन गर्न सकिने योग रहेको छ। लामो दूरीको यात्राहरूमा अलिकति केही असहज वातावरण हुने भएकाले विशेष ध्यान दिनुहोला। शुभ हुन्छ। तेस्रो भावको चन्द्रमाले गर्दा पराक्रम बढ्ने खालका योगहरू देख्न सकिन्छन्। मन प्रसन्न रहनेछ। सप्तम घरको शनिले गर्दा कहिलेकाहीँ पेटको र टाउको समस्याले सताउन सक्ने योग राशि कन्या राशिहरूको ग्रहमा संकेत राशिबाट देख्न सकिन्छ। तुला राशि हुनेको लागि मान सम्मानमा वृद्धि हुन्छ। नभनेका कामहरू बन्दै जान सक्ने योग छ। वाणिज्य कर्म शेयर बजारमा मनज्ञ धन आर्जन गर्न सकिने योग रहेको छ। सरसापटीहरू दिएका पैसा फिर्ता नआएका छन् भने आज केही प्रयास गर्नुभयो भने धेरै कुरामा सहज हुने योग राशि तुला राशिबाट संकेत छ। वृश्चिक राशि हुनेको लागि मान सम्मानमा वृद्धि हुन्छ। नभनेका काम बन्नुका साथसाथमा घरमा कोही अचानक पर पाउना अथवा अतिथिहरूको आगमनले मन भने हर्षित रहने राशिबाट संकेत वृश्चिक राशिलाई देख्न सकिन्छ। धनुराशि हुनेको लागि मान सम्मानमा वृद्धि हुन्छ। आँटेका थकेका कामबाट सफलता मिल्नेछ। मान सम्मानमा वृद्धि हुनुका साथसाथमा पारिवारिक जनहरूबाट पनि शुभ राशिमा संकेत देख्न सकिन्छ। मकर राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सफलता मिल्छ। मान सम्मानमा वृद्धि हुन्छ। नभनेका कामहरू बन्दै जान सक्ने योग र सम्भावना धेरै छन्। आजको दिन सफलतापूर्ण योगहरू राशिमा संकेत देखिन्छ भने अलिकति कोही कोही व्यक्तिहरूलाई भने मकरको लागि अलिकति धर्म कर्ममा भने रुचि कम हुन सक्छ। झुटो आदिको सामना गर्नुपर्ने सम्भावना भएकाले हनुमान चालिसा पाठ गर्नु शुभ हुन्छ। कुम्भ राशि हुनेको लागि गर्दै आएका काममा सफलता मिल्नुका साथसाथमा आशीर्वाद सबैको प्राप्त रहन्छ। इष्टमित्रहरूले साथ दिने योगहरू रहेका छन्। मन प्रसन्न रहनेछ। आर्थिक क्षेत्रमा प्रसन्न हुनुका साथसाथमा प्रेममा पनि सफलता रहनेछ। अन्त्यमा मीन राशिको लागि धार्मिक क्षेत्रमा रुचि बन्नेछ। नयाँ ठाउँको घुमफिर सामाजिक क्षेत्रमा तपाईँको लागि प्रशंसा रहने योग देखिन्छ।
1: जो तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ
2: त्यसो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिष विपणी लक्ष्मण वेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पणी बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घरेरीको माटो परीक्षण पितृ उद्धार व्रत र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ। ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 76
2: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
3: के तपाई आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण। देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा हामी रहेका छौं र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू भने दिने प्रयास गरिरहेको छु। हरेक दिन कार्यक्रम ज्योतिष दर्पण 8 बजेबाट 9 बजेसम्म हामी तपाईसँग रहनेछौ अनि कार्यक्रमको अवधिभर तपाईसँग 9843597658 र 9812673601 जब हामी तपाईसँग दुईटा नम्बरमा सम्पर्क रहन्छौं अनि तपाईसँगका विशेष कुराकानी पनि गर्ने जानकारी तपाईलाई दिइरहेका छौं। सम्पर्कमा रहेर धेरै भन्दा धेरै कुराकानीहरू गर्ने एउटा प्रयास गरिरहेका छौं। तपाईँ जहाँ हुनुहुन्छ जानकारी दिँदै धेरै भन्दा धेरै कुराहरूको हामी तपाईँलाई यहाँबाट जानकारी दिने प्रयासमा लागिरहेका छौं। 9843597658 र 9812673601 सिधा तपाईँसँग हाम्रो कुराकानी रहनेछ। हामीसँग भएका विशेष कुराकानी र तपाईँसँगका विशेष भूत भविष्य र वर्तमान सम्बन्धीका जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा हामी लागिरहेका छौं। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? राधे राधे हजुर।
1: जय श्री राधे गुरुजी।
0: राधे राधे, कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
1: म पाक्तरबाट पवनदीप चामलिङ।
0: पवनजी आरामै हुनुहुन्छ?
1: आरामै छु गुरु।
0: कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ पवनजी यतिखेर?
1: म रेडियो मिटेरीबाट सुन्दछु गुरु।
0: दैनिक रूपमा सुन्नुहुन्छ कि कहिले काहीँ यसो समय भएको बेला मात्र सुन्ने गर्नु भएको छ?
1: म दैनिक सुन्छु गुरु।
0: अहिले कार्यक्रममा आउनुभयो, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
1: म मेरो छोरीको बारेमा हेर्न चाहन्छु।
0: छोरीको साल महिना गते समय भन्नु त?
1: 2079 कार्तिक महिनाको 29 गते।
0: कार्तिक महिनाको 29 गते मंगलबार
1: दिउँसोको 1:34 मा पाँचथर जिल्लामा गुरु।
0: 1:34 मा दिउँसो पाँचथर जिल्लामा कसको हो यो?
1: मेरो आफ्नै छोरी हो गुरु।
0: तपाईँको छोरीको लागि यहाँबाट हेर्दाखेरि राशिको नाम डाबाट डाल कुमार 30 नक्षत्रको 4 पावमा डाल छोरी हो?
1: हजुर हजुर।
0: डाल कुमारी नाम आउँछ, कर्कट राशि हुन्छ, लग्न कुम्भ लग्न देखिन्छ। कुम्भ लग्नको मालिक शनि, शनि 12 अलिकति धेरै झगडालु स्वभाव किसिन छोरी। यहाँबाट हेर्दाखेरि के देखिन्छ भने यतिखेर शनिको युग चलिरहेको छ, पढाइमा असाध्य मन्द गति छ, पढाइमा असाध्य समस्या हुन्छ, विशेष ध्यान दिनु होला है।
1: हजुर।
0: यो अध्ययन अध्यापनलाई एकदम असर पारिरहेको ग्रह परिरहेको छ। शान्तिहरू गराउने, शान्ति गर्दाखेरि पूजापाठहरू गराउने कामहरू गरेर अगाडि बढ्नु भयो भने धेरै कुरामा सहज हुन्छ है त?
1: हजुर गुरुदेव।
0: के छ विशेष जिज्ञासा के छ?
1: अनि के अरे यो आमा बाबुसँग सम्बन्ध कस्तो होला यो छोरीको?
0: आमा बुवासँगको सम्बन्ध राम्रै छ, ठिकै छ। बुवा अलिक धेरै बोल्ने, आमा अलिक कम कम बोल्ने हुनुहुन्छ, तर आमा छुच्ची खालको हुनुहुन्छ हो?
1: हजुर हजुर हो त।
0: अब त्यसलाई अलिअलि केही कुराहरू सुहाएर अगाडि बढ्नु होला, राम्रै हुन्छ, नराम्रो छैन, ग्रह ठिक छ है।
1: हजुर। अनि यो घरको वास्तु कस्तो होला गुरुदेव?
0: घरको वास्तुको लागि ठिकै छ, नराम्रो छैन, आगो आगो बाल्ने ठाउँ राम्रो छैन।
1: आगो बाल्ने? हजुर।
0: आगो बाल्ने ठाउँ पूर्व र दक्षिणपट्टिको कर्नरमा, हामी त्यसलाई आग्नेयगोड भन्छौँ, त्यहाँ अग्नितत्व हुनुपर्छ होइन?
1: हजुर।
0: अनि त्यहाँ नभएर अन्तै छ, कहाँनिर छ
1: त्यो चाहिँ यस्तो छ गुरुदेव, हाम्रो किचन चाहिँ अन्तैतिर छ, तर यो हाम्रो राई जातिको चाहिँ के हुन्छ भने यो 3 चुला अनिवार्य राख्नुपर्ने हुन्छ। अनि यसो बिहान बेलुकी चाहिँ त्यसको अब हाम्रो परम्परागत अनुसार त्यसमा हल्का आगो केही नपकाएर आगो चाहिँ फुक्नै पर्छ 3 चुलामा गुरुदेव। त्यही भएर
0: सबैको पर्छ कि यो पाँच थरमा तपाईँहरूको राईको मात्रै पर्छ?
1: यो प्राय राईहरूको

0: मेरो गीत कस्तो लाग्छ?
1: दामी लाग्छ।
0: अनि म
1: तिमी पनि ह्यान्डसमै छौ।
0: विल यू म्यारी मी?
1: सपना, आफ्नो औकात त देख्नुपर्छ। तिमी त मेरो खुट्टामा रहे पनि सुहाउँदैनौ।

पछि मैले धेरै चोटि लडे, लडेर पनि आफूलाई उठाएको छु, सकिएको जीवनमा आशा छुटाएको छु। अध्ययारो पछिको जीवनमा दियो बल्दैछ, दुःख पछि मेरो यहाँ दिन रात ढल्दैछ, दिन रात ढल्दैछ।

थोरै थोरै जिउने गरेको छु, मुटु पोल्ने रहेछ नि भत्भती, तिम्रै पीरले भइरहेछ यो गति, माया रोगै पीडा थियो।

सरकार गठनको कार्य अघि बढ़ाउने ओलीको प्रस्तुति अछाममा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु तीन घाइते उपत्यकामा 1773 चालक कार्यवाहीमा ट्राफिक नियम उल्लंघन बढ़्दो आणविक कार्यक्रम र होर्मुजका विषयमा अमेरिका र इरान बीच अझै मतभेद कायमै युद्धको असर सहन बाध्य इरानीहरू भविष्यप्रति निराश भारतको बिहार र उत्तर प्रदेशमा वर्षा र चट्याङबाट 48 जनाको मृत्यु र महिला टी20 क्रिकेटको सेमी फाइनलमा नेपालले आज मलेसियासँग भिड्दै नेपाली टोली विजयी भई फाइनलमा पुग्ने राजस्थानलाई हराउँदै गुजरात आईपीएलको फाइनलमा प्रवेश

0: मात्र भइपुग्छ सहज ईएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: काठमाडौँ उपत्यकामा रेडियो एनआरए 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। प्रधानमन्त्री शाहको भनाई सम्बन्धी खबरबाट प्रधानमन्त्री बालेन्द्र शाहले महिला अधिकार, लैंगिक समानता र महिला सशक्तिकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। आठौं राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा दिएको शुभकामना सन्देशमा उहाँले नेपालको संविधानले महिलाको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गर्दै राज्यका सबै निकायमा समानुपातिक तथा समावेशी प्रतिनिधित्व र अर्थपूर्ण सहभागिताको प्रत्याभूति गरेको उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री शाहले बालविवाह, बोक्सी प्रथा, छाउपडी, ताइसो तथा तिलक लगायतका कुप्रथा तथा लैंगिक, घरेलु र डिजिटल हिंसाको अन्त्यका लागि कानूनी व्यवस्था सँगै सामाजिक चेतना अभिवृद्धि आवश्यक रहेको बताउनु भएको छ। राज्य समुदाय तथा सरकारवाला सबै पक्षको सक्रिय सहकार्य आवश्यक रहेकोमा उहाँले जोड़ दिनुभएको छ। त्यस्तै नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदिम्बेले महिला अधिकारको संरक्षण र प्रवर्धनका लागि राज्य, राजनैतिक दल, नागरिक समाज तथा सम्पूर्ण समुदायले साझा प्रतिबद्धताका साथ काम गर्न आवश्यक रहेको बताउनु भएको छ। महिला अधिकार दिवसकै अवसरमा संविधान शुभकामना वक्तव्य जारी गरेर उहाँले राज्य, राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण समुदायले साझा प्रतिबद्धताका साथ काम गरेर महिला अधिकारको संरक्षण र प्रवर्धन गर्नुपर्ने बताउनु भएको हो। निजी अस्पतालमा आजदेखि आकस्मिक बाहेक बीमाको सबै सेवा स्थगित भएको छ। सरकारको पछिल्लो निर्णय अनुसार निजी अस्पतालमा आजदेखि आकस्मिक बाहेक स्वास्थ्य बीमाको सेवा कटौती भएको हो। स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा धकेलिएको संकेत गर्दै स्वास्थ्य बीमा बोर्डले यसअघि गएको 12 गते निजी अस्पतालमा आकस्मिक बाहेकका सबै बीमा सेवा स्थगित गर्ने निर्णय गरेको सूचित गरेको थियो। सूचनामा आजदेखि अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएको स्वास्थ्य बीमा सम्बन्धी सेवा आकस्मिक बाहेक बन्द हुने उल्लेख छ। जेठ 11 गते बसेको बोर्डको बैठकले यो निर्णय गरेको थियो। यो निर्णय कार्यान्वयनसँगै देशभर स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध रहेका सयौं निजी अस्पताल, मेडिकल कलेजबाट बीमित नागरिकले पाउँदै आएको परीक्षण, ओपीडी सेवा, औषधि तथा अन्य नियमित सेवा प्रभावित हुनेछ। बीमा बोर्डका अनुसार सेवा प्रदायक संस्थालाई 15 अर्ब भन्दा धेरै बकेउता तिर्न बाँकी छ। निजी अस्पतालले पनि लामो समयदेखि सरकारले स्वास्थ्य बीमा बाबतको भुक्तानी नगरेको दावी रकम अड्काएको तथा प्रक्रियागत झन्झट बढ़ाएको गुनासो गर्दै आएका थिए। तर निजी अस्पतालमा स्वास्थ्य बीमाको सेवा बन्द गर्ने निर्णयबाट सेवाग्राही मर्कामा परेका छन्। उनीहरूले निर्णय पुनर्विचार गरी बीमा कार्यक्रमलाई निरन्तरता दिन पनि आग्रह गरेका छन्। सरकारले ल्याएको 21 खर्ब 24 अर्ब 34 करोड़को बजेटले मिश्रित प्रतिक्रिया पाएको छ। पूर्व गवर्नर तथा अर्थविद डाक्टर चिरञ्जीवी नेपालले बजेटको आकार ठूलो हुनुभन्दा पनि त्यसको पूर्ण कार्यान्वयन हुनु र समयक्रमसँगै आकार घटाउनुपर्ने अवस्था नआउनु मुख्य चुनौती रहेको बताउनु भएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार खेमबमसँग कुराकानी गर्दै डाक्टर नेपालले चालू आर्थिक वर्षको बजेट अघिल्लो वर्षको तुलनामा 25% बढ़ी र केही महत्वाकांक्षी देखिए पनि यसका सकारात्मक पाटाहरू धेरै रहेको उल्लेख गर्नुभयो। युवा पुस्ताको नेतृत्वले ल्याएको यस बजेटले सूचना प्रविधिको क्षेत्रलाई विशेष प्राथमिकता दिएको भन्दै उहाँले देश अब औपचारिक रूपमै सूचना प्रविधिको युगमा प्रवेश गरेको महसुस गराएको र यसले अन्तर्राष्ट्रिय जगतमा प्रतिस्पर्धा गर्न सघाउने विश्वास व्यक्त गर्नुभयो। निजी क्षेत्रको मनोबल कमजोर भइरहेका बेला करका दरहरूमा गरिएको परिमार्जन र मध्यम तहका नागरिकलाई समेट्ने गरी ल्याएका कार्यक्रमले बजेटलाई थप प्रभावकारी बनाएको उहाँको विश्लेषण छ। वर्तमान आर्थिक परिस्थितिलाई गम्भीरतापूर्वक ध्यानमा राखेर हरेक क्षेत्रलाई समेट्दै सूचना प्रविधिको रूपान्तरणमा जोड़ दिनु बजेटको सबल पक्ष रहेको उहाँले बताउनुभयो। यद्यपि बजेटका लक्ष्यहरू हासिल गर्न सरकारले नियमन, सुपरिवेक्षण र कार्यान्वयनको पाटोमा निकै सोच विचार गरेर अघि बढ़नुपर्ने र त्यसो हुन सकेमा अर्थतन्त्रमा सकारात्मक सुधार आउन सक्ने डाक्टर नेपालको भनाइ छ। त्यस्तै पूर्व अर्थमन्त्री डाक्टर प्रकाश रण महतले सरकारले ल्याएको नयाँ बजेट यथार्थपरक र व्यवहारिक नभई देखावटी मात्र भएको आरोप लगाउनु भएको छ। उहाँले बजेटले राखेका लक्ष्यहरू पूरा हुन नसक्ने दावी गर्नुभयो। महतले ठूलो आकारको बजेटका कारण बजारमा मूल्य वृद्धि तीव्र रूपमा बढ़ने र यसले सर्वसाधारणको क्रय शक्तिमा गम्भीर असर पुर्याउने बताउनुभयो। सरकारी कर्मचारीको तलब वृद्धि गरिए तापनि बढ़दो महँगीको भारका कारण निम्न परकीय नागरिकको जीवनस्तर झनै कष्टकर बन्ने उहाँको भनाइ छ। हामीसँग खबर रची बाँकी छ, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

यो नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: यो नयाँ वर्षको अवसरमा मेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्यास ब्याक तथा स्योर सर्ट किट, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, डिस वासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो नयाँ वर्षको अवसरमा माइडियाका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक, साइड बाइ साइड तथा मल्टी डोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल, टप लोडमा फ्री 2 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटिको बैठकबाट पार्टी पुनर्गठन र पुनर्जागरणको कार्ययोजना अघि बढ़ाइने बताउनु भएको छ। अन्तरपार्टी निर्देशन जारी गर्दै अध्यक्ष ओलीले पार्टीको एउटा हिस्सा निराश र पलायन हुन लागेकाले सुधार ल्याउनु र पार्टी पंक्तिमा आशाको संसार जागृत गर्नु आवश्यक रहेको बताउनु भएको हो। ओलीले वर्तमान अवस्थामा एकता र अझ उन्नत स्तरको एकता प्रदर्शन गर्नु आवश्यक रहेको बताउनुभयो। जतिसुकै गम्भीर समस्या भए तापनि त्यसको समाधान सम्भव रहेको दावी गर्दै उहाँले पार्टीका काममा सक्रियताका साथ जुट्न कार्यकर्तालाई अनुरोध समेत गर्नुभयो। निर्वाचनमा के कस्तो कमी कमजोरी रहे, कसको के कस्तो भूमिका रह्यो भन्ने सन्दर्भमा पार्टीले समीक्षा प्रतिवेदन मार्फत आफ्नो दृष्टिकोण बाहिर ल्याउने उहाँको भनाई थियो। असममा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन्। दार्चुलाबाट जुम्लातर्फ जारी गरेको सल्लोक आश्रम जनकपुरको बाप र 01-0277-2277 नम्बरको जीप शुक्रबार मध्य पहाड़ी लोकमार्ग अन्तर्गत पञ्चदेवल विनायक नगरपालिका 4 भएको दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परेर घाइते भएका दुईजनाको सुर्खेत प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालयले जनाएको छ। दुर्घटनामा घाइते भएका मकवानपुरको हेटौँडा उपमहानगरपालिकाका 41-वर्षीय नवीन तुलाधर र बर्दियाको बाँसगढ़ी नगरपालिका 5 45-वर्षीय रामप्रकाश थारूको उपचारका क्रममा मृत्यु भएको छ। उनीहरू दुवैजनाको शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका मध्ये चालक सहितको अवस्था पनि गम्भीर छ। चालक पाकेको नेपालगंज उपमहानगरपालिका 5 निवासी 28-वर्षीय राज राहेन्द्र भीमराज चटान गुप्ता र सिराहाको कल्याणपुर नगरपालिका 10 27-वर्षीय सन्त कुमार शाहको अवस्था पनि गम्भीर रहेको छ। उनीहरूको पनि सुर्खेतमै उपचार भइरहेको छ। घाइते भएका स्याङ्जाको फेदी खोला नगरपालिका 4 अर्जुन कुमार पौडेलको अवस्था भने मध्यम रहेको प्रहरीले जनाएको छ। जीप सड़कबाट करिब 200 मिटर तल खसेको छ। दुर्घटनाको कारण पनि खुल्न नसकेको प्रहरीले जनाएको छ। बितेका 24 घण्टामा 1773 सवारी चालक सवारी नियम उल्लंघनको कार्यवाहीमा परेका छन्। यसबाट राज्य कोषमा 6,44,502 राजस्व दाखिला भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका 100, नियम विपरीत राइड सेयरिङ गरेका 118, संकेत बत्ती उल्लंघनकर्ता 136 र तीव्र गतिमा सवारी साधन हुर्काएका 237 जनालाई कार्यवाही गरिएको हो। यसै गरी लेन अनुशासन पालना नगर्ने 82, निषेधित क्षेत्रमा हर्न बजाउने 89, सड़क पेटीमा सवारी साधन पार्किङ गर्ने 120, एकतर्फी सड़कमा सवारी चलाउने 91 र अन्य सवारी नियम पालना नगरेका 800 जनालाई कार्यवाही गरिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: नेपाल अब पालो हाम्रा चेलीहरूको 7 महिना च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध विराम विस्तार सम्बन्धी प्रस्तावमा चाँडै निर्णय गर्ने बताएका छन्। तर आणविक कार्यक्रम र हुर्मुज जल डम्मरू मध्येको विषयमा अमेरिका र इरानबीच अझै मतभेद कायम रहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। रोइटर्सका अनुसार ट्रम्पले व्हाइट हाउसको सिचुएसन रूममा बसेर प्रस्तावित सम्झौता बारे अन्तिम निर्णय गर्ने बताएका छन्। उक्त प्रस्ताव अनुसार अप्रेलको शुरूआतमा भएको युद्ध विरामलाई थप 60 दिनका लागि लम्ब्याइनेछ। व्हाइट हाउसका एक अधिकारीले बैठक करिब 2 घण्टा चलेको जानकारी दिएका छन्। तर ट्रम्पले अन्तिम निर्णय गरिसकेका छन् वा छैनन् भन्ने बारे खुलाइएको छैन। त्यस्तै भारतका 15 भन्दा बढ़ी राज्यमा अत्याधिक गर्मीका 20 वर्षाको चेतावनी जारी गरिएको छ। विभिन्न स्थानमा आएको आधी वर्षा र चट्याङका कारण जनजीवन प्रभावित भएको छ। बिहारमा पछिल्लो 24 घण्टामा आधी वर्षा र चट्याङका घटनामा पनि 17 जनाको मृत्यु भएको छ। राजधानी पटनामा भारी वर्षाका कारण 4 उडान अन्य विमानस्थलतर्फ मोडिएका छन् भने 18 उडान ढिलो भएका छन्। यसबाट 500 भन्दा बढ़ी यात्रु प्रभावित भएका छन्। मौसम विभागले शनिबार पनि राज्यका 25 जिल्लामा वर्षाको सम्भावना रहेको जनाएको छ। उत्तर प्रदेशमा पछिल्लो 24 घण्टामा आधी बेहरीका कारण 31 जनाको ज्यान गएको छ। सहारनपुरमा भारी वर्षापछि पहाड़ी क्षेत्रबाट आएको तीव्र भेलले इनोभा र ट्र्याक्टर सहित 10 सवारी साधन बगाएको छ। राज्यका सबै 75 जिल्लामा शनिबार पनि वर्षाको चेतावनी जारी गरिएको छ। अब खेल खबर। एसियन गेम्स महिला टी20 क्रिकेट छनौट अन्तर्गत खेलमा नेपालले आज मलेसियासँग भेट्दैछ। मलेसियाको क्वालालम्पुर स्थित बायोमास ओभलमा हुने खेल नेपाली समयअनुसार बिहान पौने 12 बजेबाट शुरू भएको छ। समूह सरोवरको पहिलो खेलमा नेपालले चिलाई 19 रन र इण्डोनेसियालाई 4 विकेटले पराजित गरेको थियो। नेपाल समूह बीको विजेता हुँदै सेमी फाइनलमा पुगेको छ। नेपाली टोली आजको खेलमा विजयी भई फाइनलमा पुग्नेछ। त्यस्तै राजस्थान रोयल्सलाई हराउँदै गुजरात टाइटन्स इण्डियन प्रिमियर लीग आईपीएलको फाइनलमा प्रवेश गरेको छ। शुक्रबार राति भएको दोस्रो क्वालिफायर खेलमा राजस्थानलाई 7 विकेटले हराउँदै गुजरातले रोयल च्यालेन्जर्स बेंगलुरूसँग पुनः भेट पक्का गरेको हो। फाइनल खेल आइतबार हुनेछ। गुजरात फाइनलमा पुगेसँगै राजस्थानसँग यो संस्करणको आईपीएलमा चौथो पटक आमने सामने हुने भएको हो। पहिलो क्वालिफायरमा बेंगलुरूसँग 92 रनले पराजित भएपछि गुजरातले दोस्रो क्वालिफायर खेलेको थियो। राजस्थानले भने एलिमिनेटर खेलमा सनराइजर्स हैदराबादलाई 47 रनले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। आज 8 राष्ट्रिय महिला अधिकार दिवस मनाइँदै महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री शाहको भनाई। निजी अस्पतालमा आजदेखि आकस्मिक बाहेक बीमाको सबै सेवा स्थगित। अनि ल्याएको बजेटमा मिश्रित प्रतिक्रिया। कार्यान्वयनमा संशय देखिन सक्ने पूर्व अर्थमन्त्री महतको आशंका। सूचना प्रविधिमा जोड़ सकारात्मक पाटो रहेको अर्थविद नेपालको भनाई। केन्द्रीय कमिटिको बैठकबाट पार्टी पुनर्गठनको कार्य अघि बढ़ाउने ओलीको प्रस्तुति। अछाममा जीप दुर्घटना हुँदा 2 जनाको मृत्यु 3 घाइते। उपत्यकामा 1773 चालक कार्यवाहीमा ट्राफिक नियम उल्लंघन बढ़्दो। आणविक कार्यक्रम र होर्मुजका विषयमा अमेरिका र इरान बीच अझै मतभेद कायमै। युद्धको असर सहन बाध्य इरानीहरू भविष्यप्रति निराश। भारतको बिहार र उत्तर प्रदेशमा वर्षा र चट्याङबाट 48 जनाको मृत्यु। र महिला टी20 क्रिकेटको सेमी फाइनलमा नेपालले आज मलेसियासँग भिड्दै नेपाली टोली विजयी भए फाइनलमा पुग्ने। राजस्थानलाई हराउँदै गुजरात आईपीएलको फाइनलमा प्रवेश। हौस्त काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 1 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ।

0: स्मार्ट मान्छे स्मार्ट तरिका मर्बु बैंकको मोबाइल
1: ब्याङ्किङ असली ओपीसी सिमेंट सिंस 2003
2: डिश होम फाइबर नेट एक सही कनेक्शन
3: छिटो सजिलो र विश्वासिलो यसो हातमै पैसा दिए जस्तो
4: प्रभु मनी ट्रान्सफर प्रभुकै इच्छा
5: बेरोजगारीलाई हराउ देशलाई जिताउ
6: रोज बैंक खुशी बाँडी वर्ष खुशी
7: प्रेमले बाँधेको हाम्रो सम्बन्ध जस्तो कि सुनमा सुगन्ध 49 बागलुङ ज्वेलर्स न्यू रोड काठमाडौँ
8: ल बाबु हजुरकै हाड भरोसामा फुलमाया आएकी छ गाउँको मान्छे ठाउँमा हुनुहुन्छ ठाउँको मान्छे गतिलो हुन्न भन्छन् भर्खरकी फुल जस्तै छ फुलमाया बाटो बिराउले दिशा देखाउन है बाबु धर्मै लाग्ला
9: हुन्छ हुन्छ पिर्मा गर्नु म छु
10: दाई यहाँ बस्नुहुन्छ र
9: बस बस हामीलाई त बानी भइसक्यो यहीँबाट गाडी लाग्छ गाडीबाट धरेर 5-7 मिनट हिँडेपछि काममा पुगिन्छ मैले सालसँग कुरा गरिसकेको छु मान्छे राम्ररी छ भन्दै थियो काम जानेपछि स्यालेरी फिक्स गरौँला भनेको छ किराना पसलको दिदीलाई कोठा बुझ्न भनिसके तिम्रो लागि डान्स क्लास बुझ्न पनि पठाएछ 5-7 दिनमा सबै सेटल हुन्छ
10: एकपटक म्युजिक भिडियोमा चान्स पाएर मोडलमा चल्न पाए त है दाई
9: चलिन्छ कलाकारितामा कतिखेर भाग्य चम्किन्छ थाहै हुन्न देख्यो ठाउँ पाइयो सर हामी 8-10 वर्ष भइसक्यो सङ्घर्ष गरेको र त एक दिन चलाउँला भन्ने छ तिर्न गर म छु

0: तपाईँ पनि
1: मेरो म्युजिक भिडियोमा लन्च गर्न चाहन्छु
0: अनि डिनर चाहिँ गर्नुहुन्न।

0: लाज लाग्दैन? चोकमा बसेर सिगरेट बेचे जस्तो जवानी, छि कतिन्जेल यो दलदलमा, गालामा गालामा रस सन्जेल त होला नि यस्तो यस्तो मान्छेसँग हिँड्ने?
1: यस्तो मान्छे कस्तो मान्छे दाइ? के फरक छ र तपाईँ र ती मान्छेहरूमा? फरक छ र, फरक छ र, यता हेर्नुहोस्, फरक छ र दाइ। तपाईँले मेरो सपनाको फाइदा उठाउनु भयो, सहयोग गर्नुभयो र सस्तोमा पर्नुभयो। उनीहरूले मेरो अभावको फाइदा उठाए, मूल्य तिरे महँगोमा पर्यो, यही हो फरक। तपाईँहरू सबै मिलेर होइन मलाई दलदलमा फसाएको? आमाले छोरी छोरी पाई भनेर बाउले अर्की लिएर हिँड्यो, परिवारको जिम्मेवार मेरो काँधमा आइपुग्यो। एउटा राम्रो कलाकार बनौँला, नाम कमाउँला, दाम कमाउँला, घर परिवार हेरौँला, पढाइहरू पढाउँला भनेर आएको होइन, तपाईँहरूले होइन मलाई बाध्यतामा पुर्याएको।
0: बाध्यता पऱ्यो भने जे पनि गर्ने, इज्जतै फाल्ने, हाप लाग्ला, हाप लाग्ला।
1: कहाँ लेखेको छ र दाइ इज्जत छोरी मान्छेको मात्र जान्छ भनेर, पाप छोरी मान्छेलाई मात्र लाग्छ भनेर कहाँ लेखेको छ? तपाईँहरूको चाहिँ इज्जत जाँदैन, पाप लाग्दैन? पाप लाग्छ भने हामी सबैले लाग्छ, पढाउँला भनेर आएको होइन तपाईँहरूले होइन मलाई बाध्यतामा पुर्याएको।
0: बाध्यता पऱ्यो भने जे पनि गर्ने, इज्जतै फाल्ने।

0: हेलो
1: हजुर, सकम्बरीजी बोल्नुभयो?
0: हजुर भन्नुहोस् न।
1: म यहाँ मन्त्री क्वार्टरबाट, तपाईँलाई हाम्रो मन्त्रीज्यूले भेट्न खोज्नु भएको थियो।
0: के को लागि होला?
1: ए, तपाईँले हाम्रो पार्टीलाई सहयोग गर्नु पर्यो राजनीतिमा आएर।
2: राजनीतिमा?
0: राजनीतिमा?

escuchar más a King. ¡Oh, más de King! ¿Qué? ¿Qué? ¿Qué? ¿Qué? ¿Qué? ¿Qué?

0: यो नयाँ वर्षको अवसरमा भेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्यास ब्याक तथा स्योर सर्ट गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, डिस वासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: गाई, एक कप चियाको 30 रुपियाँ कस्तो महँगो, आजकल त किन्ने कुरामा पनि पैसा वसुल नहुने।

0: एक गतेदेखि आजसम्म डेढ महिनाको अवधिमा विपदका कारण देशभर 75 जनाको मृत्यु भएको छ। यस अवधिमा भएका 1684 विपदका प्रमुख घटनाहरूमा परि 414 जना घाइते भएका छन् भने 2281 परिवार प्रभावित बनेका छन्। डेढ महिनाको तथ्याङ्क हेर्दा सबैभन्दा बढी लेक लागेर 17 जना चट्याङ परेर 14 जना हावाहुरीबाट 13 र आग लागेका कारण 11 जनाको मृत्यु भएको विपद व्यवस्थापन प्राधिकरणले जनाएको छ। पछिल्लो 24 घण्टामा मात्रै देशका विभिन्न 27 जिल्लामा 35 विपदका घटनाहरू भएका छन्। यस अवधिमा आग लागि हावाहुरी बाढ़ी पहिरो अविरल वर्षा सर्पदंश र चट्याङका घटनाहरू भएका हुन्। घटनामा परि 3 जना घाइते भएका छन्।
1: पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको म्याग्दी गाउँपालिका एक गुनादीमा आज दिउँसो भएको सवारी दुर्घटनामा परि एकजना वृद्धको मृत्यु भएको छ। बा एक प 927 नम्बरको पर्यटक बसको ठक्करबाट बाटो काट्दै गरेका स्थानीय 78 वर्षीय समर बहादुर राणा भट्टको मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै 70 हनुमाननगर कंकालिनी नगरपालिका एक भारदहमा आज केरा बगानमा करेन्ट लागेर एकजना किसानको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय 48 वर्षीय सहदेव लौगीको केरा बगानमा धानको बिउ छर्नका लागि विद्युतीय मोटरबाट पानी पठाउने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
0: हदबन्दी सम्बन्धी कानूनी जटिलताका कारण देशको घर जग्गा तथा आवास क्षेत्रमा अरबौंको सम्पत्ति रोक्का भएको छ। व्यवसायीहरूले यो गतिरोध अन्त्यका लागि साउन महिना नपर्खिएर तत्काल अध्यादेश मार्फत नयाँ व्यवस्था लागू गर्न सरकारसँग माग गरेका छन्। नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णु प्रसाद घिमिरेले हदबन्दी सम्बन्धी कानूनी झमेलाका कारण घर जग्गा तथा आवास क्षेत्रमा करिब 2 खर्ब रूपियाँ बराबरको सम्पत्ति रोक्का रहेको बताउनु भएको छ। नेपाल जग्गा तथा आवास विकास संघको 1900 वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष घिमिरेले हदबन्दी सम्बन्धी किता काठको नयाँ व्यवस्था आगामी साउनदेखि लागू हुने बजेट नियमावलीको प्रतीक्षा नगरी अध्यादेश मार्फत तत्काल कार्यान्वयनमा ल्याउन सरकारसँग माग गर्नु भएको छ। रोकिएका यी कारोबारहरू तत्काल खुल्ला गरिए सरकारलाई कम्तीमा 20 अर्ब रूपियाँ राजस्व प्राप्त हुने दावी महासंघले गरेको छ।
1: काठमाडौँ महानगरपालिकाभित्र सञ्चालनमा रहेका 1186 सहकारी संस्थाहरू सम्पर्कविहीन भएका छन्। महानगर सहकारी विभागका अनुसार दर्ता भएका मध्ये हाल 726 सहकारी संस्थाले मात्रै सम्पर्कमा रही नियमित रूपमा आफ्नो वार्षिक प्रतिवेदन पेश गर्ने गरेका छन्। महानगरको सहकारी विभागका प्रमुख ध्रुव कुमार काफ्रेले यसरी सम्पर्कमा नरहेका सहकारीलाई कानून अनुसार कार्यवाही गर्ने प्रक्रिया अघि बढ़ाइएको जानकारी दिनुभएको छ। सहकारीहरूमा सुशासन कायम राख्न र नियमनलाई थप प्रभावकारी बनाउन महानगरले नयाँ रणनीति अप्नाएको छ, जसका लागि ओडा महिला सञ्जाललाई विशेष जिम्मेवारी सुम्पिएको छ। महिला सञ्जालले सामूहिक हित र मेलमिलाप मार्फत बचतकर्ताको बचत रकम फिर्ता गराउन र ऋण नतिर्ने ऋणीहरूबाट ऋण उठाउन सहजीकरणको भूमिका निर्वाह गर्नेछ। यस प्रक्रिया अन्तर्गत ओडाबाट सूचना जारी गर्दा समेत ऋण तिर्न चासो नदेखाउने वा सम्पर्कमा नआउने ऋणीहरूको सार्वजनिक आधारभूत सेवामा प्रतिबन्ध लगाउने सम्मको कार्यवाहीका लागि ओडा अध्यक्ष र विभागलाई सुझाव दिइएको जनाइएको छ।

0: विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौ।

वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्यास ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्यास ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। आर्थिक वर्ष सकिन डेढ महिना मात्र बाँकी रहँदा गण्डकी प्रदेश सरकारको बजेट खर्च निकै निराशाजनक देखिएको छ। चालू आर्थिक वर्षका लागि 31,97,09,00,000 रूपियाँको कुल बजेट ल्याएको गण्डकी सरकारले अहिलेसम्म 10,58,00,000,00,000 रूपियाँ अर्थात कुल बजेटको जम्मा 33.09% मात्र खर्च गर्न सकेको छ। अघिल्लो वर्ष यही अवधिमा 40% भन्दा बढ़ी खर्च भएकोमा यस वर्ष बजेट खर्च 7% भन्दा बढ़ीले घटेको हो। सरकारको विकास खर्च अर्थात पूँजीगत खर्चको अवस्था झनै कमजोर छ। पूँजीगत तर्फ 19,10,00,000,00,000 रूपियाँ विनियोजन भएकोमा 10.5 महिनाको अवधिमा जम्मा 30% अर्थात 5,74,00,00,000 रूपियाँ मात्र खर्च हुन सकेको छ।
2: खानी तथा भूगर्भ विभागले पेट्रोलियम पदार्थको व्यावसायिक उत्पादनका लागि चीन सरकारसँग दोस्रो चरणको सम्झौताको गृह कार्य शुरू गरेको छ। चीनको प्राविधिक सहयोगमा संचालित पेट्रोलियम अन्वेषण परियोजना अन्तर्गत विभाग र चाइना जियोलोजिकल सर्वेबीच थप सम्झौताका लागि आन्तरिक तयारी शुरू गरिएको हो। परियोजनाका निमित्त प्रमुख धर्मराज खड्काका अनुसार दैलेखको जलजलीमा पहिलो चरणको ड्रिलिङ सिस्मिक र जियोलोजिकल सर्वे सफलतापूर्वक सम्पन्न भइसकेको छ।
1: अब विदेशका खबर। भारतका विभिन्न 15 भन्दा बढ़ी राज्यमा प्री मनसून वर्षाको अलर्ट जारी गरिएको छ। भीषण आँधीहुरी वर्षा र चट्याङका कारण पछिल्लो 24 घण्टामा बिहार र उत्तर प्रदेशमा 48 जनाको ज्यान गएको छ। उत्तर प्रदेशको सहारनपुरमा भारी वर्षा पछि आएको बाढ़ीले गुडिरहेका कार र ट्र्याक्टर सहित 10 गाड़ी बगाएको छ। मौसमका कारण बिहारको राजधानी पटनाको हवाई उड़ान समेत प्रभावित भएको छ। पटना विमानस्थलमा अवतरण गर्नुपर्ने उड़ानहरू डाइभर्ट र ढिलाइ हुँदा 500 भन्दा बढ़ी यात्रुहरू अलपत्र परेका छन्। भारतीय मौसम विभागले उत्तर प्रदेशका सबै 75 जिल्ला र बिहारका 25 जिल्लामा वर्षाको अलर्ट जारी राखेको छ।
2: युद्ध विराम सहमतिको उल्लंघन गर्दै इजरायलले लेबनानमा आक्रमण गरिरहेको छ। दक्षिणी लेबनानमा इजरायली सेनाले लगातार हवाई आक्रमण गरेपछि त्यहाँ आपतकालीन उद्धार कार्य तथा राहत सामग्री वितरणमा अवरोध सिर्जना भएको संयुक्त राष्ट्र संघले जनाएको छ। बारम्बारको विस्थापन आदेशका कारण हजारौं परिवार टायर शहरका आश्रय स्थलहरू भरिएपछि उत्तरतर्फ सर्न बाध्य भएका छन्। अप्रिल 17 लागू भएको युद्ध विराम उल्लंघन गर्दै इजरायल र हिजबुल्लाहबीच लेबनानमा भीषण भिडन्त जारी छ। वाशिङटनमा दुई देश बीच ऐतिहासिक सुरक्षा वार्ता भएको भोलिपल्ट आज इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले दक्षिणी लेबनानका थप 7 गाउँका लागि नयाँ निकासी आदेश जारी गरेका छन्।
1: अब खेल खबर। मलेसियामा जारी एसियाली खेलकुद छनौट अन्तर्गतको महिला क्रिकेटमा नेपाल मलेसियासँग 2 विकेटले पराजित भएको छ। यो हारसँगै मलेसिया आगामी 20 संस्करणको एसियाली खेलकुदका लागि छनौट भएको छ भने नेपालको सोझै

0: छनौट हुने अवसर गुमेको छ। मलेसियासँगै अर्को सेमी फाइनल जितेको थाइल्याण्ड पनि एसियाली खेलकुदमा छनौट भइसकेको छ। सेमी फाइनलमा पराजित नेपालका लागि छनौट हुने अझै एक अन्तिम मौका बाँकी छ। अब तेस्रो स्थानका लागि नेपाल र चीन बीच खेल हुनेछ र उक्त खेल जित्ने टोली एसियाली खेलकुदका लागि छनौट हुने तेस्रो टोली बन्नेछ।
1: र आगामी जून 11 जुलाई 19 तारीकसम्म अमेरिका, क्यानेडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुन गइरहेको फिफा विश्वकप फुटबलका लागि घरेलु टोली क्यानेडाले आफ्नो खेलाड़ी टोलीको घोषणा गरेको छ। क्यानेडाका मुख्य प्रशिक्षक जेसी मार्सले आज 26 सदस्यीय टोलीको घोषणा गरेका हुन्। आगामी विश्वकपका लागि क्यानेडा समूह बीमा रहेको छ। यस समूहमा क्यानेडासँगै बोस्निया एण्ड हर्जेगोभिना, स्विजरल्याण्ड र कतार रहेका छन्। प्रतियोगिताको घरेलु टोली समेत रहेको क्यानेडाले आगामी जेठ 30 गते हर्जको भिनासँग आफ्नो पहिलो खेल खेल्दै विश्वकप यात्राको शुरूआत गर्ने तालिका रहेको छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
0: कांग्रेसको उम्मेद्वार बन्न लिडरशिप एकाडेमी अनिवार्य कोर्स पूरा नगरे आगामी स्थानीय तह निर्वाचनमा टिकट नपाइने, कम्तीमा 100 पालिकाको प्रमुखमा महिलालाई उम्मेद्वार बनाउने सभापति थापाको घोषणा।
1: जेएनजी जनआन्दोलनका बन्दीहरूलाई तत्काल रिहा गर्न दबाव, अन्यथा देशभर सशक्त आन्दोलन गर्ने युवा समूह र अभियन्ताहरूको घोषणा। 900 भन्दा बढ़ी मुद्दा चलाइएकोमा आपत्ति।
0: कोशी प्रदेश सभाको गतिरोध अन्त्य, सभामुखले नीति तथा कार्यक्रम सम्बन्धी घोषणा सच्याएपछि सदन खुल्यो। आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता पेश।
1: भारतका 15 भन्दा बढ़ी राज्यमा प्री मनसून अलर्ट जारी, उत्तर प्रदेश र बिहारमा आँधी होरी र चट्याङबाट 48 जनाको मृत्यु। निरन्तर इजरायली हवाई आक्रमणले लेबनानमा राहत र उद्धार कार्य प्रभावित, थप 7 गाउँ खाली गर्न आदेश।
0: र मलेसिया र थाइल्याण्ड एसियाली खेलकुदमा छनौट, सेमी फाइनलमा चुकेको नेपालले अब तेस्रो स्थानका लागि चीनसँग प्रतिस्पर्धा गर्ने, विश्वकपका लागि क्यानाडाको टोली घोषणा।
1: हौस् त, यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्, नमस्कार।

0: रेडियो एनआरएन 99.1
1: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
2: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो फिल्मी मेलोडी।

पहाड़ फर्काउँदै छन् याद बुझ्न मन छ मलाई हटाइदेऊ न छाता तिम्रो अङ्गालोमा मग्न गर्न सक्दिन बयान मलाई मुस्कानले मोहित पार्छ लागिरहन्छ झझलको म लेख्दैछु मनले के दोष छैन कलमको भन्दछ नाखा तर महसुस तिम्रै म यति भन्न सक्छु विश्वास हाम्रो सदन हो।

हाम्रो सम्बन्ध कस्तो सबै देखिसकेका छु। साथ र माया केवल त्यति मात्र देऊ, लेखिराख्नेछु हाम्रो जिन्दगीको कथा, यहाँका खोल्ला तिमीलाई नै भेट।

0: लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल 554 लिङलिङ बजार
1: प्रोप्राइटर खड्ग विश्वकर्मा
2: सम्पर्क नम्बर 98423652082
0: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस् प्रोप्राइटर अर्जुन शङ्कर
3: फोन नम्बर 98113697
4: पाखरीबास एफएम समय सूचक यो पाखरीबास एफएमको समय हो अहिले साँझ 7 बज्यो

0: आस्था सुन च्यादी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वाना बजारको बस स्ट्यान्ड डाँडामा
1: एक नम्बर सुन्न असली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी

0: स्मार्ट मान्छे स्मार्ट तरिका मर्बु बैंकको मोबाइल
1: ब्याङ्किङ असली ओपीसी सिमेन्ट सिन्स 2003
2: डिश होम फाइबर नेट एक सही कनेक्सन
3: छिटो सजिलो र विश्वासिलो यस्तो हातमै पैसा दिए जस्तो
4: प्रभु मनी ट्रान्सफर प्रभुकै इच्छा
5: बेरोजगारी लहराउ देशलाई जिताउ
6: रोयल ब्याङ्क खुसी बाणी वर्ष खुसी
7: प्रेमले बाँधेको हाम्रो सम्बन्ध जस्तो कि सुनमा सुगन्ध 49 बागलुङ ज्वेलर्स न्यू रोड काठमाडौँ
8: ल बाबु हजुरकै हाड भरोसामा फुलमाया आएकी छ गाउँको मान्छे ठाउँमा हुनुहुन्छ ठाउँको मान्छे गतिले हुन्न भन्छन् भर्खरकी फुल जस्ती छ फुलमाया बाटो बिराउली दिशा देखाउन है बाबु घरमै लाग्ला
9: हुन्छ हुन्छ पिरमा गर्नु म छु
10: दाई यहाँ बस्नुहुन्छ र
9: बस बस हामीलाई त बानी भइसक्यो यहीँबाट गाडी लाग्छ गाडीबाट झरेर 5-7 मिनट हिँडेपछि काममा पुगिन्छ मैले सालसँग कुरा गरिसकेको छु मान्छे राम्ररी छ भन्दै छु काम जानेपछि स्यालेरी फिक्स गरौँला भनेको छ किराना पसलको दिदीलाई कोठा बुझ्न भनिसके तिम्रो लागि डान्स क्लास बुझ्न पनि पठाएछ 5-7 दिनमा सबै सेटल हुन्छ
10: एकपटक म्युजिक भिडियोमा चान्स पाएर मोडलमा चल्न पाए त होइन
9: चलिन्छ कलाकारितामा कतिखेर भाग्य चम्किन्छ थाहै हुन्न देख्यो ठाउँ पाइयो सर हामी 8-10 वर्ष भइसक्यो सङ्घर्ष गरेको र त एक दिन चलाउँला भन्ने छ पिर नगर म छु

0: तपाईँको नि
1: डिनर
0: चाहिँ गर्नुहुन्न।

0: लाज लाग्दैन? चोकमा बसेर सिगरेट बेचे जस्तो जवानी छि, कतिन्जेलो यो दलदलमा गलामा रस थन्जेल त होला नि यस्तो यस्तो मान्छेसँग हिँड्ने?
1: यस्तो मान्छे कस्तो मान्छे दाई? के फरक छ र तपाईँ र ती मान्छेहरूमा? फरक छ र? फरक छ र? यता हेर्नुहोस्, फरक छ र दाई? तपाईँले मेरो सपनाको फाइदा उठाउनु भयो, सहयोग गर्नुभयो, सस्तोमा पर्नुभयो। उनीहरूले मेरो अभावको फाइदा उठाए, मूल्य तिरे, महँगोमा परे, यही हो फरक। तपाईँहरू सबै मिलेर होइन मलाई दलदलमा फसाएको? आमाले छोरी छोरी पाई भनेर बाउले अर्की लिएर हिँड्यो, परिवारको जिम्मेवार मेरो काँधमा आइपुग्यो। एउटा राम्रो कलाकार बनौला, नाम कमाउला, दाम कमाउला, घर परिवार हेरौँला, बहिनीहरू पढाउला भनेर आइकी होइन, तपाईँहरूले होइन मलाई बाध्यतामा पुर्याएको।
0: बाध्यता पऱ्यो भने जे पनि गर्ने, इज्जतै फाल्ने?
1: कहाँ लेखेको छ र दाई? इज्जत छोरी मान्छेको मात्र जान्छ भनेर, पाप छोरी मान्छेलाई मात्र लाग्छ भनेर कहाँ लेखेको छ? तपाईँहरूको त इज्जत जाँदैन, पाप लाग्दैन? पाप लाग्छ भने हामी सबैलाई लाग्छ। मलाई यो बाध्यतामा पुर्याउने मेरो बाउलाई पनि पाप लाग्छ, मेरो यो बाध्यताको फाइदा उठाउने तपाईँहरूलाई पनि पाप लाग्छ। र बाध्यतामा बाटो बिराएकोले सायद पाप मलाई पनि लाग्छ।

0: हेलो
1: हजुर, सतम्बरीजी बोल्नुभयो?
0: हजुर भन्नुहोस् न।
1: म यहाँ मन्त्री क्वार्टरबाट, तपाईँलाई हाम्रो मन्त्रीज्यूले भेट्न खोज्नु भएको थियो।
0: के को लागि होला?
1: ए, तपाईँले हाम्रो पार्टीलाई सहयोग गर्नु पर्यो राजनीतिमा आएर।
2: राजनीतिमा
0: राजनीतिमा

0: विषय बताए अमित पूजामा खुब नाच्छु भन्नुहुन्छ जाउन त नाच अब नाच्छु त भने भन्नु आफूलाई भजन कीर्तन गर्न आउँदैन
1: यो यहाँ मोडर्न नाच चाहिँ गर्न पाउँदैन यो खुट्टो चिलाएर है साक साक साक साक साक भइरहेछ यसो देखाइदिन्छु क्या हो
0: जाउन त
1: यो भजन कीर्तन चाहिँ एकैछिन है अब हाम्रो पालो हाम्रो पालो ल केटी हो अब थर्ड जेनेरेसनको भजनको पालो

0: सधैँ चुइरहेको त्यो थुत्रो घरमा आजलाई कसरी झाएको? बाटोमा हिँड्दा पनि काजीले जिस्काइरहन्छ।
1: हेरण, सबैको व्यथा एउटै, त्यसैले मैले सुनेको छु माथला गाउँको मनले पैसा लिएर मान्छेलाई विदेश पठाउने काम गर्छ अरे। एकचोटि त्यसलाई भेटौ न।
2: अनि त्यसलाई दिने पैसा चाहिँ कहाँबाट खोज्ने नि?
1: घर जग्गा बन्दगी राखेर भए पनि पैसा खोज्नुमा नि
0: आफ्नो सम्पत्तिको नाममा त्यही एउटा टुक्रा क्षेत्र सहारियो गाह्रो छ। त्यही पनि सौको भयो भने त मन नभएको बेलामा मेरी आमालाई बाँच्नै गाह्रो पर्छ।
1: पहिला मनीलाई भेटेर विदेश जान त पाऊ, पैसा त कमाइहालिन्छ नि।
3: हेर, त्यो ढुङ्गे घरको बुढाको छोरा छ नि, दुई वर्ष अरब बसेर आउने बित्तिकै दस्रो पनि खेत किन्यो। कसले गर्दा? मैले गर्दा। त्यो घन्टे साइलालाई छ नि, मैले कोरियाको भिसा ठ्याट्ट मिलाइदिएँ। एक वर्ष बसेर आउने बित्तिकै ड्याङ ठुलो घर बनाए। कसले गर्दा? मैले गर्दा।
0: अनि विदेश जान चाहिँ कति पैसा लाग्छ नि भाइ?
3: जापान गए 10 लाख, कोरिया गए 6 लाख, अरब गए 3 लाख, मलेसिया गए 2 लाख।
0: सस्तोमा कहाँ जान पाइन्छ? मैले भाइ ठिङको मिलाइदिनुहोस् न।
3: मलेसिया जाउ न तिमीहरू, म त्यहाँको भिसा मिलाइदिन्छु।
1: 2 लाख कहाँबाट ल्याउनु? मैले भाइ अलि मिलाइदिनुहोस् न।
3: मौकामा हिरा फोड्नुपर्छ भन्ने कुरा थाहा थिएन? खेत बन्द गिराख, आइमेको गर्दन बेच, अहिले रोपे पो पछि फल्छ।
0: तर पनि मैले भाइ त्यत्रो पैसा खोज्न गाह्रै पर्छ।
3: तिमीहरूको पनि मलाई साह्रै माया लाग्छ, अलिअलि हेरिदिउँला नि।
4: हेर्नुहोस्, म फेरि पनि भन्दैछु, यस्तो आँखा नदेख्ने बाउ आमालाई छोडेर सुखको आत्मा विदेश जानु हुँदैन।
5: बुहारीले त ठिकै भन्दैछन् ठुले, हामी डुब्न लागेका घाम जस्ता भइसक्यौं।